0: अहिले सुन्दै हुनुहुन्थ्यो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम UAPA अन्तर्गत आतंकवादी घोषणा गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाई पीट रेल करिडोर 2029 अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो। अनि भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। 480 करोड रुपियाँको लागतमा निर्माण गरिएको नयाँ टर्मिनल भवन प्रतिवर्ष 20 लाख यात्रीहरूको आवाजाहीको लागि डिजाइन गरिएको छ। आधुनिक सुविधाहरूले सुसज्जित नयाँ टर्मिनल भवनले यात्रीहरूलाई सहज र आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ। यसले यस क्षेत्रमा पर्यटन, व्यापार र रोजगारी सृजनालाई बढावा दिनेछ। श्री मोदीले संशोधित उडायन योजनाको पनि सुरुवात गर्नुभयो, जसले केन्द्रीय कनेक्टिभिटीका साथै उड्डयन क्षेत्रलाई प्रोत्साहन दिनेछ। देशको नगर विमानन परिदृश्यमा यो महत्त्वपूर्ण विकासले UDEका आम नागरिक पहललाई बढावा दिनेछ।
2: जोधपुर से ही आज उडान योजना के नए चरण की भी शुरुआत हुई है। इसके तहत छोटे छोटे शहरों और दूर दराज के क्षेत्रों को एयर कनेक्टिविटी से जोड़ा जाएगा। साथ ही अब जयपुर में मेट्रो का विस्तार भी होने जा रहा है।
1: 28,840 करोड रुपियाँको आवंटनसितै यस परियोजनाले आगामी 10 वर्षमा उडयन नेतृत्वको वृद्धिको अर्को चरणलाई गति दिने लक्ष्य राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको बलोत्रामा लगभग 1,06,000 करोड रुपियाँको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। यी परियोजनाहरूले पेट्रोकेमिकल, शहरी यातायात, रेलवे, सड़क, नवीकरणीय ऊर्जा र ऊर्जा प्रसारण सहित विभिन्न क्षेत्रलाई समेट्छ। प्रधानमन्त्रीले बलोत्राको पचपाद्रमा भारतको पहिलो ग्रीनफिल्ड एकीकृत रिफाइनेरी र पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुभयो। यो ऊर्जा तथा पेट्रोकेमिकल क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हो। ग्रीनफिल्ड रिफाइनेरी र पेट्रोकेमिकल्स कम्प्लेक्स हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड र राजस्थान सरकारको संयुक्त उद्यम हो। वार्षिक 90 लाख मेट्रिक टन क्षमताको यो कम्प्लेक्स 79,450 करोड भन्दा बढीको लगानीमा स्थापना गरिएको छ। प्रधानमन्त्रीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुभयो, जसको कुल लागत 13,000 करोड भन्दा बढी छ। दोस्रो चरणमा प्रहलादपुरादेखि तोरी मोडसम्म 41 किलोमिटर लामो उत्तर दक्षिण मेट्रो करिडोर विकास गरिनेछ। प्रधानमन्त्रीले चुरु सादुलपुर र चुरु रतनगढ़ रेल दोहरीकरण परियोजना र NH 125A जोधपुर रिङ रोड खण्ड 2 4 लेन राष्ट्रलाई समर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सानन्दमा सिजी

0: सेमी आउटसोल्ड सेमी कन्डक्टर एसेम्ब्ली एन्ड ट्रस्ट सुविधाको उद्घाटन गर्नुहुनेछ। यस मिशन अन्तर्गत 7,500 करोड रुपियाँभन्दा अधिकको निवेशबाट विकसित यो सुविधा देशको तकनिकी विनिर्माण यात्रामा एक महत्वपूर्ण माइलखुट्टी हो। यस प्लान्टले व्यावसायिक उत्पादनको औपचारिक सुरुवात गर्नेछ अनि सम्पूर्ण क्षमतामा चल्दा सुविधामा वार्षिक 5 बिलियन सेमी कन्डक्टर चिप्सको उत्पादन क्षमता हुनेछ। यसले मेमोरी र स्टोरेज समाधानहरूको लागि बढ्दो विश्वव्यापी माग पूरा गर्न पनि मद्दत गर्दछ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले सहकार से समृद्धिको संकल्पलाई दोहोर्याउनु हुँदै भारतको विकास अनि आत्मनिर्भरतामा सहकारी आन्दोलनको महत्वमाथि जोड दिनुभयो। श्री राधाकृष्णनले सहकारले प्रेरित सहकारिताले किसानहरू, महिलाहरू अनि लघु उद्यमीलाई सशक्त बनाउनमा एक शक्तिशाली भूमिका निभाउने बताउनुभयो। श्री शाहले सहकारिता भारतको संस्कृति, सामूहिक शक्ति अनि आत्मनिर्भरताको आधार रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको नेतृत्वमा सहकारिता क्षेत्रले नयाँ गति प्राप्त गरेको अनि यसको उल्लेखनीय विस्तार भएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मतदाता सूचीको विशेष गण पुनरीक्षण एसआईआर प्रक्रिया अन्तर्गत गणना प्रपत्र जम्मा गर्नुभयो। उपराष्ट्रपतिले सोसियल मिडिया पोस्ट गर्दै दिल्लीको मुख्य निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारी, मतदाता पञ्जीकरण अधिकारी अनि बुथ स्तरीय अधिकारीले उपराष्ट्रपति भवनमा चलिरहेको मतदाता सूचीको एसआईआर अन्तर्गत गणना प्रक्रिया सुगम बनाएको बताउनुभयो। श्री राधाकृष्णनले सबै पात्र मतदाताहरूसित यस प्रक्रियामा सक्रिय रूपले भाग लिन आग्रह गर्नुभयो। सठिक अनि अध्यावधिक मतदाता सूची लोकतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले स्वामी विवेकानन्दलाई एक महान देशभक्त अनि दार्शनिक बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतको संस्कृति, आध्यात्मिकता अनि राष्ट्रिय चेतनालाई वैश्विक मान्यता दिलाउनमा स्वामी विवेकानन्दको अतुलनीय योगदान छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पेरूको राष्ट्रपति चुनावमा जित हासिल गरेकोमा केइको फुजिमोरीलाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भारतले पेरूसँगको घनिष्ठ मित्रतालाई गहिरो महत्व दिने र विभिन्न क्षेत्रमा दुई देशहरूबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ पार्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले सुश्री फुजिमोरीलाई सफल कार्यकालको शुभकामना दिनुभयो अनि भारत र पेरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम UAPA अन्तर्गत आतंकवादी घोषित गरेको छ। यी व्यक्तिहरू जैस ए मोहम्मद, लश्कर ए तैयब र अन्य संगठनसित सम्बन्धित थिए। मन्त्रालयले भनेको छ, सरकार देश र नागरिकको सुरक्षाका लागि हरेक आतंकवादी मोड्युललाई समाप्त गर्न प्रतिबद्ध छ। गुजरातमा चलिरहेको विभिन्न रेल परियोजनाहरूको समीक्षा गरेपछि अहमदाबादमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाईस्पीड रेल करिडोर 2029 अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो। मुम्बई अहमदाबाद बुलेट ट्रेन परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो अनि गुजरात खण्डमा 80% काम पूरा भइसकेको जानकारी दिनुभयो। सुरतलाई बिलिमोरासित जोड्ने पहिलो प्रचालन खण्ड आगामी वर्ष खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
1: बुलेट ट्रेन का कंस्ट्रक्शन भी बहुत तेजी से चल रहा है और अगले साल सूरत से बिलिमोरा का पहला सेक्शन आरंभ करेंगे, उसके बाद में वापिस से सूरत का सेक्शन आरंभ करेंगे, उसके बाद में वापिस से अहमदाबाद का पूरा कम्प्लीट करेंगे, फिर अहमदाबाद से ठाणे और उसके बाद में अहमदाबाद से मुंबई। इस तरह से सेक्शन बाय सेक्शन, फेज बाय फेज 2029 के एंड तक कम्प्लीट करेंगे प्रोजेक्ट। बहुत 80% काम गुजरात के क्षेत्र में कम्प्लीट हो चुका है और बहुत ही अच्छी प्रोग्रेस।
0: भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रज्ञानन्दले हिजो आफ्नो तीनवटै म्याचमा जित दर्ता गरी फ्रान्सको

0: अलिरेजा फिरोजोजासितै शीर्ष स्थान हासिल गरे। प्रज्ञानन्दले इवान सारिक, बोगदान डेनियल डिएक अनि अनिस गिरीलाई पराजित गरी ब्रिड सेक्सन अनि ऱ्याकिङमा यो स्थान प्राप्त गरेका हुन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीबी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम UAPA अन्तर्गत आतंकवादी घोषित गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाई स्पीड रेल करिडोर 2029 अन्त्यसम्म तयार हुने विश्वास व्यक्त गर्नुभयो। अनि भारतीय ग्रान्डमास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब सुन्नुहोस् लोकगीत।

0: अहिले सुन्नुभयो लोकगीत सुचिता खातीको आवाजमा, शब्द जसिन्दन प्यासीको, संगीत महेश्वर लामाको। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय 16 भारत जापान वार्षिक शिखर सम्मेलन संयुक्त वक्तव्य। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जापानकी प्रधानमन्त्री ताकाइची सानेले 16 भारत जापान वार्षिक शिखर सम्मेलनको लागि 1-3 जुलाई 2026 भारतको औपचारिक भ्रमण गर्नुभयो। प्रधानमन्त्री ताकाइचीका साथमा उच्च अधिकारी, प्रमुख कार्यकारी अधिकारी र उद्योग नेतृत्वहरू सहित उच्च स्तरीय प्रतिनिधि मण्डल रहेको थियो। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भ्रमण थियो। दुई प्रधानमन्त्रीहरूले गत वार्षिक शिखर सम्मेलनपछिका घटनाक्रमहरूको समीक्षा गर्नुभयो र भारत जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई बढावा दिन सहयोगका विस्तृत क्षेत्रहरूमा छलफल गर्नुभयो। बढ्दो अस्थिर र अनिश्चित भूराजनैतिक परिवर्तनमा भारत जापान साझेदारीको रणनीतिक महत्त्वको मान्यतामा दुई प्रधानमन्त्रीले पारस्परिक पूरक सम्बन्ध विकास गर्न आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। 15 भारत जापान वार्षिक शिखर सम्मेलनको सफलताको आधारमा उनीहरूले ती प्राथमिकता क्षेत्रहरूमा आधारित सहयोगलाई अगाडि बढाउन सहमत हुनुभएको छ, जसमा रक्षा र सुरक्षा सहयोग, आर्थिक सुरक्षा, ऊर्जा, लचिलोपन, प्रविधि र नवीनता सहित आर्थिक साझेदारी अनि जनता जनता आदान प्रदान रहेको छ। उहाँहरूले आफ्ना राष्ट्रिय हितहरू पूरा गर्ने प्रयासमा भारत र जापान प्राकृतिक र अपरिहार्य साझेदारहरू भएको धारणा साझा गर्नुभयो। दुवै प्रधानमन्त्रीले विश्वका अग्रणी लोकतन्त्र र प्रमुख अर्थव्यवस्था भएकोले स्वतन्त्र, खुल्ला र विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई आकार दिनु र त्यसलाई कायम राख्ने आफ्नो कर्तव्य रहेको दोहोर्याउनुभयो। दुई प्रधानमन्त्रीले द्विपक्षीय रक्षा र सुरक्षा सहयोग माथिल्लो मार्गमा रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो र पछिल्लो वार्षिक शिखर सम्मेलनमा स्वीकृत सुरक्षा सहयोग सम्बन्धी सुरक्षा घोषणापत्रमा आधारित सहकार्यलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँहरूले यही वर्षको अन्त्यसम्ममा टोकियोमा 2+2 मन्त्रीस्तरीय चौथो चरणको बैठक गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। उहाँहरू मेक इन इन्डियाको रूपरेखा अन्तर्गत परिष्कृत अभ्यासहरू, उपग्रह क्षमताहरू प्रयोग गरेर समुद्री डोमेन जागरूकता, नौसेना मर्मत, मर्मत र ओभरहाल सहयोग र सुरक्षा उपकरण साथै टेक्नोलोजी सहयोग मार्फत समुद्री सुरक्षा सहयोगलाई गहिरो बनाउन सहमत हुनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानले रक्षा उपकरण र प्रविधि हस्तान्तरणका 3 सिद्धान्तहरूको समीक्षाको स्वागत गर्नुभयो र यसले दुई देशबीचको रक्षा साझेदारीलाई अझ गहिरो बनाउने आशा व्यक्त गर्नुभयो। दुवै प्रधानमन्त्रीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले दुवै देशलाई आर्थिक सुरक्षाका क्षेत्रमा ठोस सहयोगलाई थप प्रवर्तन गर्न आवश्यक भएको स्वीकार गर्नुभयो। उहाँहरू आर्थिक सुरक्षा सहयोगलाई गहिरो बनाउन र लचिलो र समृद्ध क्षेत्रलाई समर्थन गर्न प्रमुख पहलहरू विकास गर्न प्रतिबद्ध छन्। दुवै पक्षले उच्च प्रविधिको व्यापारलाई थप संरक्षण गर्दै निर्यात नियन्त्रणका चुनौतीहरूलाई पारस्परिक रूपमा सहज बनाउन सहमति जनाएका छन्। विश्व ऊर्जा बजारमा अस्थिरताबाट प्रभावित प्रमुख ऊर्जा खपत गर्ने राष्ट्रहरूको रूपमा साझा स्थितिलाई मान्यता दिँदै दुई प्रधानमन्त्रीले ऊर्जा सुरक्षामा भारत जापान सहयोगलाई गहिरो बनाउनका लागि अत्यावश्यकतालाई जोड दिनुभएको छ। दुवै प्रधानमन्त्री सामुद्रिक ऊर्जा, यातायात मूल्य श्रृङ्खलामा संयुक्त लगानी लगायतका सहकार्यका अवसरहरू खोज्न सहमत हुनुभएको छ। उहाँहरूले ऊर्जा लचिलोपन सम्बन्धी संयुक्त वक्तव्य स्वीकार गरेकोमा स्वागत गर्नुभयो। प्रधानमन्त्री ताकाइचीले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा भारतको सदस्यताका लागि आफ्नो समर्थन पुष्टि गर्नुभएको छ। दुई प्रधानमन्त्रीले सहयोगको आधारलाई अझ फराकिलो बनाउन एआई लगायतका नयाँ प्रविधिमा नवप्रवर्तनको प्रवर्तन महत्त्वपूर्ण रहेको धारणा साझा गर्नुभयो।
0: अहिले सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा।